0: ला कॉस्मेटिक सरा दे रफ्यू ला कॉस्मेटिक सरा हाँ टोल प्रोडक्ट मिला बीजी फरीद सरा हाँ चुकम ने टोल प्रोडक्ट मिला बीजी वर्षा सा जवाद कॉस्मेटिक सरा साकिब कॉस्मेटिक सरा हाँ टोल प्रोडक्ट चुकम ने मिला बीजी और देन लवा चाँद शॉपिंग सेंटर सरा हाँ देश में टोल प्रोडक्ट मिला बीजी माशाल्लाह खान मलक मैसेज चुकम ने डेरा तेजा दोस्तों डेरा ज्यादा एड्रेस लर्जली दी यो जहान मना ना द मैसेज कमले देन अलावा जी वेलकम स्टडी माशे तारिक अजीज भाई माशाल्लाह अच्छा रंगे बिल्कुल ठीक ठाक विच आवाज यू ओके 88.4 बांदे आई एम फाइक एंड फाइका एंड कायनात फातमा लंडी वना विच इस्लाम में वर्क मलाला वांता जलाल था अरिशा हटक था लाइव हानी था पलवशा था और सितारा मलाला फरियादी था ठीक छोड़े मन ना वालेकुम असलाम टोलो तो सलाम दे वरस तो यो जहान मन ना शादी लकी मरवत ना मैसेज करे दे और विच एक करक रेडियो वाने आवाज बिल्कुल ओके दे टांग रेडियो वाने हाँ यो जहान मन ना सानी हटक मेरिकल ना मैसेज करे दे और यही कहना छे सानी हटक मेरिकल ना दुआ सलाम सरजीत संगे आवाज दे ओके दे करक रेडियो वाने मिजरी तहां सलाम टोल ने सर सलाम और रमाना विच चाय दी सही ना चाय में नदर चली चाय बात से सही ना डेरा मानन खजी कॉल तर तरजीब प्रोग्राम से बिल्कुल कॉल से मिले भी बगैर बाद मैसेजेस चुकम देवे हां से मिले भी गोरी कॉल बने फर्स्ट कॉलर सो को दिखम जना दी अस्सलाम वालेकुम वालेकुम अस्सलाम जी सो खबर है की किम देना अरियान फ्रॉम की डी अरियान पखिर रगली की डी ना अल्हम्दुलिल्लाह ठीक ठाक अरियान वाज इट स्लो द वेले दाह वोगल वो सी लश्की शांति गुजारा उकड़ा अल्हम्दुलिल्लाह ठीक ठाक पलवन सही है ना
1: गर्मी तो
0: गर्मी तो बाहर तो वर्त हो ना सही सही बस बिल्कुल गर्मी ना चुकम दे जोनो बच के भी और गर्मी तो बिल्कुल नगर जी ओदिन वा कोन बा गैर जरूरी चुको मतक दे गना दा बिल्कुल न कवि जक गर्मी तो डर जिया तो खैर उस मौसम माशाल्लाह लश्की शान दे टिक्स होई दे लश्की मतलब गुजारा इकड़ी दो जक जी परन चुकम दे से डेर लके की करक और सब बन दे से लके की लग लग बारन शो दे चाहे वो जाने मौसम के लग चेंज रोगले दे नमक की डर जिया तो गर्मी वा
1: आओ
0: कना
1: बस सच्ची
0: ډیره مننه د کال کولې دا بالکل د سور ته وایي کنه د دې پروګرام نه دی چې تاسو بالکل سونګ پلی کی نو انټرټینمنټ چې کوم شو غانې دی بیګي بالکل تاسو سونګ چې کوم دی پلی کولې شي یو جهان مننه کال کولې ډیره مننه کسي کال باندې بل څوک دی کوم ځنه دی السلام علیکم وعلیکم
2: السلام کرتلای ماته
0: ډیره مننه دنن څنګه روغلې دا خو شکیل خان روغای شکیل خان په خیر روغلی الحمد للہ سب بالکل ٹھیک ٹھاک شکیل خان دا سرنگ په دې گرمی کې خاطو شو دے ڈومیل نا سر جی مننا یو جہان مننا شکیل خان شخوی کنا
2: الحمدللہ
0: سر اللہ
2: شکیل
0: خانا یو جہان مننا شکیل خانا درد ہوئے کہنا جی باہر تو ہوش نہیں ہوتا لائک کور کے کہنا بس شکیل خان اللہ دے اوکی ڈومیل بنے بارو مشی شاہ بالکل بالکل مختلف قسم شیمپو دی بالکل پیوزے والا چکو میں شیمپو دو بالکل استعمال والے سے ورسر سے کتے صحیح بالکل اگید پر کوم پیوزے والا شیمپو دو کنا دا بالکل ورتے استعمال والے صحیح دا جی بالکل صحیح او دین لوا دا درد ہوئے کنا چے کین دین مطلب دے رول نہ ملے دل
2: ਸਰ ਜੀ ਕਿਹੜੀ ਸੰਗਤ ਬੀਜੀ ਤੂੰ ਸਰ ਜੀ ਆ ਸਿਸਮ ਸਰ ਜੀ ਵਕਤ ਲਾ ਹੁਣ
0: ਸਰੰਗੇ ਉਹ ਸੀ ਗੱਟ ਸ਼ੋ ગાર્લિક
2: ચુકવાઈ
0: ને
2: બિલકુલ
0: શકીલ ખાન ડેરા મનના દિકાલ કવલે યો જહાન મનના શકીલ ખાન બિલકુલ શકીલ ખાન ચુકમ દે ડેર ખુશ રડાઈ દે ઠીક છે.

0: Rakib, Rakib, anak yang nak routing program syukur next teller syukur syukur Rakib. Assalamualaikum.
1: Waalaikumsalam.
0: Oh, dah kor rogai, rogai.
1: Mohinan Puersa.
0: Aku kena bas masalah cikim ni kena. Khikmatullah Khan tu jadi kel nak rogai. Udah pagi lagi kelih kau ni.
1: Belkulo.
0: Oh, bal cikim ni kena. Bal de kim kalah isam samseri kalah kaki mo.
1: Directly
0: dengan saya bahkan ada. Nah, bal kalah kim udahai.
1: Mesti kiri kelai.
0: Masalah, deh laki si kini kena dahar ke ayu aja kini akhlak pula lakau ini.
1: Yeah.
0: Eh, kubas kesma anu mina ini cawu sarang ini cawu sarang ini.
1: Yeah.
0: Cawu sarang ini cawu saya kira itu kek mudul kana deh sen badar orang ini.
1: Masrafiat
0: sih. Acha mashallah bas shakha barad che masrfiat jo chwi che ta busy we no che busy kham kha kor de par chikim nikana a chawe kana halul rezq ko kam se ke bati se keno da halul rezq talab da din la chikim nika chirta mizdira ke ka din la bal sake ho mashallah chikim nikana bal cha to insla ko ta ne wi bal cha to de chikim ne star ke na gade si
1: बिल्कुल सही है ब्रदर प्रोग्राम दा और वो साइलेंट होता है चले बंदे लगे सही सही मुझे तो उकारी
0: अच्छा सेले सेले कह रहे हो
1: ए वो दा सही रे हमने बात है दो के छजड़ा उड़े
0: हां माशाल्लाह
1: ए انا هلا اصل سوله بن لاجو
0: اصل سوله بن حکمت الخان دا پروگرام شار کلای وے سری ماشی وے امیر دے یاد ایک نا
1: بس زما اور وو
0: اچھا اور وے ہاں
1: اے
0: حکمت الخان پروگرام سے سر شامل وے
1: ماشاءاللہ پروگرام ہو دے دیش روندا
0: نو چر روندا
1: مشک ترا پورا سے پر علاقے خپل گردی بھائی
0: ہاں
1: دا واسط دریا
0: اواس پترے بن وے سے کیم نے چاپے وے
1: ऐ
0: इसका जो डेयरी है रेगबा जी बिल्कुल बिल्कुल आर तरफ से किमने कहना नजीर लरी चारा दोला लौट से लिस्ट के टाइम से किमने कहना टोला इलाके बने चक्कर हुई है
1: ऐ
0: पुंड वतनिया नजार है जी बिल्कुल बिल्कुल खबर है तो डेयर जो था मना कि शुक्रिया कि प्रोग्राम से कॉल कर ले
1: وعلیکم
0: السلام ڈیر جو تمنا ٹولا ورتنگ دا سلام ورک وعلیکم السلام یو جا ہاں من دے کی شکریہ دے کی او وی ای کنا پروگرام دا خاموش خاموش سر ورو